संत जना मेरे राम। नदी दे पानी नू आराम नहीं आउंदा क्योंकि इहदे अंदर शौ सागर दे मिलन दा तरल है, क्योंकि पानी शौ सागर तो ही विछड़िया। हुकम विच बदलां दा रूप उतार के वसिया फिर ठहरिया नहीं, एदे अंदर तड़प है, पत्थरां दिया चोटां सहारदा, जंगलां विचों लंघदा, फलां नूं चीरदा, पचाया जांदा। इहदा निशाना शौ सागर किसे तरां प्यार वालियां रूहां प्यारे दे रस्ते ते तुरदी ही रहिंदी। जेड़ा तुरे ही नहीं है वो पहुंचेगा। तुरन वाले नू आज कदे ना कदे तो पहुंच, इस जन्म नहीं तो अगले जन्म ही से, पर आज तो मन विच दर्शना दी प्यास तो प्यास बुझ जाए मुबारक है। जे अंदर प्यास लगी है तो धन गुरु अर्जन देव पातशाह जी उस प्यार वाली रूह तू भी कुर्बान जांदे। जिस जन को प्रभ दर्द प्यासा नानक ताके बल बल जासा। जुड़े है मालिक दी आराधना। सूरज ने अख खोली उठे और नदी दे कंडे कंडे तुरिया जाने, चादर दी बुकल मारी, साईं दे सिमरन ते बाणी दियां तुकां पढ़दे। अचानक ही सामने तकिया कोई इंसान है, दूरों भज के आउंदा है पर नदी दे किनारे ते आके खड़ो जा। एक वेरी दूजी वेरी भी भज के आए, तीजी वेरी जिस वेले भज के आया ये कुछ करना चाहुंदा सी, सोने हाथ ने इसकी बांह फाई ते प्यार नाल पूछे क्यों भाई की करन लगा है। कोई सुंदर मूर्ति है जिसके चेहरे ते बड़ा नूर है, अखां च मस्ती क्योंकि अमृत वेले जागण वाला गुरु की बाणी पढ़न वाला गुरसिख जड़ा है उसके चेहरे से कोई अदम नहीं खेड़ा। अयाश इंसान पाप करने वाला उसके चेहरे से कदे भी ये वस्तु नहीं आ। अमीर दा तन बैंकां च पिया है उहदा मत्था चमकदा, पर इह झूठा तन है जिन्हां गुरसिखां ने सच दा वणज कीता है, नाम रूपी तन इकट्ठा कीता है, उहनां दे मस्तक ते भी चमक हुंदी। पाणी च लिखिया जे को तन धरती विच दबे तां मत्थे चमकदे, बाणी पढ़न वाले दे मस्तक तों ही जापदा ए लगन वाला की करन लगा है। इन्हें क्या मैनू छड़ दो, मैं इस दुनिया तो तंग आके तंग आके की करन लगा है
کہنے لگا میں چھال مار کے ندی وچ مرنا چاہوں. سونی صورت مسکرا کے اس طرح کا مرنا یہ ٹھیک نہیں. اس طرح کا مرنا یہ آتم گھات کہ جو آتم کاتی ہے بانی لکھا ہے آتم کاتی جگت کسائی جس نے اپنی آتما کا کات کی اس طرح کا مرنا ٹھیک نہیں. کیوں مرنا ہے؟ میں بڑا دکھی, میں دنیا تو تنگ آ گیا. کارن جی میں کدے مایا تاری سن, میرے کاروبار چلتے سن, فرما چلدیا سن, دیسا مدیسا وچ میرا کار وہار, سارے شہر وچ اتنے تک میری کوٹھی دے دروازے کے دربان ہر ویلے کھڑوتا رہتا. میرا حکم سی کہ کوئی منگتا بے آدت مہاپرش میرے دروازے تے نہ آئے, جے غلطی نال آ بھی جائے تو دربان نو حکم سی انہوں اگے توڑ دینا ہے, انہوں دینا کچھ نہیں. اسی طرح ہوتا پر ایک دن کوئی سائیں دا پیارا مہاپرش آ گیا. اس نے آ کے صدا کیتی رب دیاں داتاں پراپت کرن والیو رب دے نام تے کچھ دیو. بھوک لگی ہے, بھوک بڑی بلوار. فرید نے لکھے موتوں بھوک بری, راتیں کھا دنے پھر کھڑی, بھکھا انسان کئی طرح دیا غلطیاں کر جاتا ہے, پاپ کر جاتا ہے. بھوک مہاپرش کسی پیار چا کے صدا دیتی. سربان نے کیا اگے جاؤ, اتوں کچھ نہیں ملے گا. پر مہاپرش ہس پہ کہنے لگے کیوں نہیں ملے گا, جی تو اتنے کچھ نہ ہوئے تو کچھ نہیں ملے گا, تے جی میرے سائیں نے سب کچھ دیتا ہے تو سائیں دے نام تے منگدا کچھ دے. دربان نے پھر اس نو کہا پائی اے ٹھیک ہے, محل ہے اندر بےت پدارت ہے پر سڈے سیٹ کا حکم نہیں ہے کسی نے کچھ دے. اس واسطے چلا جا مہاپرش میں نہیں جانا. مہاپرش پیری ساتھ سنگت تو جا ایڈے وسدے رستے گھر تو خالی. دربان نے پھر بھی سمجھایا مہاپرش نہیں گئے, آخرکار میں اندروں باہر آ گیا. تکیا دربان نو پوچھے دربان یہ کیوں کھڑوتا ہے؟ سیٹ جی بڑا کیا ہے جاندہ نہیں چلا جا. مہاپرش ہستا کہنے لگے نہیں جانا, کچھ لے کے مینو کرو دا. صاحبان شری سکھمنی صاحب جی دے اندر آپ روز پڑھتے گن گاوت تیری اتر سمیل, جو جو صاحب دے گن گاؤ گے تو من نمرتا ہو جائے. من دے اندر غریبی, غریبی دا کہ نہیں مطلب میرے کپڑے پانے یا نربھر ہونا, یہ دلدر کے غریبی دا مطلب ہے نمرتا. کر کرپا جس کے ہردے غریبی وساوے نانک یہاں مکت آ کے سکھ پاوے. گن گاؤ تیری اتر سمیل برس جائے ہوں میں برس. اس واسطے صاحبان نے گن گاؤ نہیں سارے وہ صاحب گیان دھیان کچھ کرم نہ جانا سار نہ جانا تے آئے کری پڑی.
ਜਿਸ ਬਾਪੂ ਦੀ ਗੋਦ ਚ ਬੈਠੀ ਮਾਲਕ ਦੀ ਰਹਿਮਤ ਪ੍ਰਾਪਤ ਕਰ ਰਹੇ ਹੋ, ਆਹ ਮੁੱਦੇ ਵੀ ਪਵਿੱਤਰ ਕਰੋ ਸਾਰੇ ਗੱਲ।